0: सिगरेट स्मोकिंग से इस कर से दूर रखे, अपने आप को भी दूर रखे. लेट अस होप दैट आवर डिस्ट्रिक्ट बिकम्स ए टोबैको फ्री डिस्ट्रिक्ट.
1: इसके साथ ही हमारे आज के प्रोग्राम का वक्त अपने इख्तिताम को पहुंचता है. तहरीर आवाज सुहेल भट्ट, रिकॉर्डिंग व एडिटिंग मुख्तार अहमद शाह, तरतीब तहजीब कौशिकी कश्यप, निगरानी आला अशफाक अहमद शाह, पेशकश आकाशवाणी न्यूज श्रीनगर. हमें अगले प्रोग्राम तक दे इजाजत. अल्लाह हाफिज.
2: سمین آپ سماعت کر رہے تھے ہمارے شعبہ خبر کی پیشکش پروگرام نئی منزلیں. یہ آکاشوانی کا سری نگر اسٹیشن ہے, میڈیم ویو اور ایف ایم ٹو 103.5 میگا ہرٹز پر. سپہر کے ٹھیک 3 بج رہے ہیں. اب پیش ہے فوجی بھائیوں کے لیے فلمی نغموں کا پروگرام.

0: इसमें लागू करने में 3 साल लगे थे, लेकिन मुझे आप सब पर गर्व है, 1 साल 2 साल नहीं, पहले दिन ही विकसित भारत जी राम जी योजना एक साथ पूरे देश में लागू हो गई। 100 दिन नहीं, अब 125 दिन रोजगार, 5 साल में 7.5 लाख करोड़ से ज्यादा की राशि 2,86,000 पंचायतों में ठीक से लग गई, तो गांव संपूर्ण विकसित हो जाएंगे, समृद्ध और विकसित गांव का निर्माण हो जाएगा।
1: सारानी शु अमरनाथ ची यात्रा शे चुकचाव सांझेरी यात्रेन हिंदी तैदात में शु फिर दो हुरे सदान पचपन दोन दोहन दौरान दिस द्वैत्र शास्त्र है तत्रोह यात्रियों पवित्र गुफाई में हजरी तो कुरुक दर्शन यथ मज 14,515 यात्रियों गोडने के दो गुफाई में हजरी दिस तो कर शिवलिंग में दर्शन आज से शु बालतल तो नुनवन के बुनियादी कैंपन पर सास बद यात्री गुफाई कुन द्रामित येलसन जमी के भागवती नगर यात्री निवास पर आज मसीद 6,770 को यात्री वाजिबा पथ रवान सपद इंतजामी श्रद्धालुन हिंद सहूलत बापत सिक्योरिटी सान सर इंतजाम याफ्त थमित आज सिलसिलस में वो यात्रियों न्यूज रूम सहित कथ करान
2: हम महाराष्ट्र से आए, आकर यहाँ पर लंगर में हमको अच्छी व्यवस्था मिली, खाना पीना की व्यवस्था बहुत बहुत सुंदर है, बहुत अच्छी है, और यहाँ पर जो सेवेकरी है वो बहुत अच्छे लगे, बड़े प्यार से हमसे आए, और हम 6 यात्री है और हमारा बहुत अच्छे से ख्याल रख रहे हैं, बहुत अच्छा है, और हमको बहुत खुशी हुई इनसे मिलकर और इनके लंगर का खाना खाकर।
3: मेरा नाम पवन कुमार शर्मा, सब्जी मंडी घंटागर दिल्ली साथ, बालटाल से गुफा तक सफर बहुत बढ़िया रहा, बहुत बढ़िया अच्छी सुविधा थी, जिसकी सुविधा के कारण हम बाबा के दरबार के बिल्कुल किनारे खड़े हैं, आपके सुविधा के कारण ही बाबा के दर्शन करने के लिए जा रहे हैं।
1: آ دوران جموں کشمیر پولیسن اخ خصوصی ایڈوائزری جاری کرمت یت مز امہ کتھ ہز وضاحت کرنا آمت رجسٹریشن ورائے یہ نس تاتریس سالانہ شعی امرناتھ چی یاترائے باپت سری نگر کن گھن اجازت دن زن سری نگر کن گھن وال رجسٹر یاتری تو سالانہ ون آمت تم تین پولیس چیک پوائنٹن پہ کاغذن ہز پرکھائی باپت یاترا رجسٹریشن سلپ تو ہوٹل بکنگ رسید س جموں کشمیر کی یاتری ویت ایک بھارت شریشٹھ بھارتس تحت گجرات من شن دہن ہز سومنات سوابھیمان یاترا زتو کامیابی سان مکمل کرنے پتہ جموں توی ریلوے اسٹیشن امہ یاترائے ہند سازو جموں کشمیر سرکارک ثقافت محکمہ جموں کشمیر اکیڈمی آف آرٹ کلچر اینڈ لینگویج زن رلت کورمت یا تحت یاتریو گجرات کے سومنات مہادیو مندر تو دویمن مذہبی تاریخی تو ثقافتی جائن ہند دور کور یاترائے دوران کور یاتریو جموں کشمیر تو ملک کن لوکن باپت امن سلامتی رنگارنگی خوشحالی قومی یکجہتی تو بہتری باپت دعا یاترا پر امن پہ آن واتس پہ وز یاتری ست بھرت خصوصی ٹرین احمد آباد کے سابرمتی ریلوے اسٹیشن پہ حفاظت سان جموں توی ریلوے اسٹیشن یاترو دیت محفوظ واپسی پہ خوشی تو اطمینان بابان سومنات سوابھیمان یاترا زتو روحانی طور فرض حاصل کرن وول تجربہ قرار جموں کشمیر لیفٹنٹ گورنر منوج سنہن کور پہلگام کس نونونس من قائم شری امرناتھ چی یاترائے ہند بنیادی کیمپ دور تو ہزک تی یاترائے ہز نظامت تو شردالو باپت یاف سہولت ہز سام انتظامیہ کن افسرن ست اکس میٹنگ مز ہز تمو یاتری ہز نقل و حمل سلامتی انتظام ٹھہرن چہ سہولت رجسٹریشن عمل تو یاترا ست وابست دن معاملن ہز سام ایلجن کور چندن واڑی ہند تور تو ہتک تی تو یاترا جان پٹ منعقد کرنے باپت انتظام جائز تم یاترا جان پٹ منعقد کرن یقینی بنانے باپت تمام قدم تلنک ہدایت ایل جن کھن یاتری ست کران یاترائے متعلق تہند مشاہدن ہندس سلسلس مز زانکاری حاصل پتہ میڈیا نمائندن ست کت کران ون ایل جی این
4: बिना पंजीकरण कराए बिना रजिस्ट्रेशन के भी बड़ी संख्या में लोग आ रहे हैं। जम्मू कश्मीर प्रशासन ने श्राइन बोर्ड ने मिलकर के इंतजाम पहले से भी बेहतर किए हैं। मेरा अनुरोध होगा सभी श्रद्धालुओं से कि जिनका रजिस्ट्रेशन नहीं है वो अपने बारी का इंतजार करें, क्योंकि माननीय सर्वोच्च न्यायालय के निर्देशानुसार वो चंदनबाड़ी से भी और बालटाल से श्रद्धालुओं को भेजने की संख्या सीमित है, उसे बढ़ाया नहीं जा सकता। तो मेरा आग्रह होगा कि जो व्यवस्था बनाई जा रही है उस व्यवस्था का सब लोग पालन करें।
1: आकाशवाणी पर बोझान وزیر اعظم نریندر مودی وونمت بھارتی نوجوان کرن مصنوعی ذہانت روبوٹکس تو ملکس من تیار کرنے آمتی سیمی کنڈکٹرن ہند استعمال کران نو پوئی ہز ٹیکنالوجی مز عالمی انقلابچ قیادت وزیر اعظم گجراتس مز سی جی سیمی آؤٹ سورس